0: آداب، خبرنامے کے ساتھ میں اسلم بیگ۔ پہلے اس وقت کی خاص خاص خبریں۔ حکومت آج لوک سبھا میں سرکاری امتحانات میں غیر منصفانہ طور طریقوں کی روک تھام کے قانون میں ترمیم کا 2026 کا بل پیش کرے گی۔ پارلیمانی امور کے وزیر کرن ریجیجو نے سبھی ارکان پارلیمنٹ سے زور دے کر کہا ہے کہ وہ امتحان کے اصلاحات کے بل پر بحث مباحثے میں حصہ لیں۔ وزیر اعظم نریندر مودی نے ٹیکنالوجی کے ماہر نندن نیلکنی کی سربراہی میں اعلی اختیاراتی ٹاسک فورس تشکیل دینے کا اعلان کیا ہے۔ وزیر اعظم نے نوجوانوں سے زور دے کر کہا ہے کہ وہ بھارت کے سرحدی گاؤں کے ساتھ اپنے رابطوں کو مستحکم کریں۔ انہوں نے ترقی یافتہ گاؤں کو وکست بھارت کی بنیاد قرار دیا۔ بھارت کے محکمہ موسمیات نے اڈیشہ اور چھتیس گڑھ میں آج بہت شدید بارش کی پیشگوئی کی ہے۔ اور بھارت کی مایہ ناز ویٹ لفٹنگ ایتھلیٹ میرا بائی چانو نے خواتین کے 48 کلو گرام زمرے میں دولت مشترکہ کھیل مقابلوں میں لگاتار تیسری بار سونے کا تمغہ جیتا ہے۔ رشی کانت سنگھ نے مردوں کے 60 کلو گرام زمرے میں چاندی کا تمغہ حاصل کیا ہے۔ اب خبریں تفصیل سے۔ حکومت آج لوک سبھا میں سرکاری امتحانات میں غیر منصفانہ طور طریقوں کی روک تھام کے قانون میں 2026 کا ترمیمی بل پیش کرے گی۔ یہ بل آج کام کاج میں لازمی طور پر شامل ہے۔ اس بل میں سرکاری امتحانات میں غیر منصفانہ طور طریقے اپنائے جانے کی روک تھام کے 2024 کے قانون میں ترمیم کے لیے کہا گیا ہے۔ یہ بل مرکزی وزیر ڈاکٹر جیتندر سنگھ پیش کریں گے۔ جمعے کو مرکزی کابینہ نے تیز رفتار عدالتیں قائم کرنے کے لیے اس بل کے مسودے کو منظوری دی تھی، تاکہ پیپر لیک اور امتحان میں غلط طور طریقوں کے معاملات میں سخت تر سزا کو یقینی بنایا جا سکے۔ پارلیمانی امور کے وزیر کرن ریجیجو نے پارلیمنٹ کے سبھی ارکان سے اپیل کی ہے کہ وہ امتحانات کی اصلاحات کے بل پر بحث مباحثے میں حصہ لیں۔ ایک سوشل میڈیا پوسٹ میں جناب ریجیجو نے کہا کہ نوجوان نسل کی آواز سن کر اور طلبہ کے مستقبل کے لیے وزیر اعظم مودی کی طرف سے کیے گئے تاریخی فیصلے کے بعد وہ سبھی ارکان پارلیمنٹ سے اپیل کرتے ہیں کہ وہ آج بحث مباحثے میں حصہ لیں۔ ایک رپورٹ۔
1: اس بل میں پیپر لیک کے کسی بھی کیس سے نمٹنے کے لیے سخت سزاؤں پر مبنی شکایتیں شامل کی گئی ہیں۔ اس بل میں 7 اہم ترامیم کی گئی ہیں، جن کا مقصد قانون لاگو کرنے میں خامیوں کو دور کرنا، خصوصی عدالتی نظام قائم کرنا اور فوجداری مقدمات میں تیزی لانا ہے۔ اس بل میں تحقیقات اور قانونی کارروائی کے لیے ایک سخت فریم ورک تشکیل دیا گیا ہے، جس کا مقصد 2024 کے فریم ورک میں خاطر خواہ بہتری لانا ہے۔ ریاستی سرکاروں اور مرکز کے زیر انتظام علاقوں کی انتظامیہ کو، سیشن عدالتوں کو خصوصی ٹاسک فورس عدالتوں کے طور پر نامزد کرنے کے اختیارات دیے جائیں گے، جو مذکورہ قانون کے تحت جرائم کے خلاف خاص طور پر قانونی کارروائی انجام دیں گی۔ بل کی شکوں کے مطابق خصوصی ٹاسک فورس کی عدالتیں روزانہ کی بنیاد پر مقدمات کی سنوائی کریں گی، جن کے لیے لازمی ہوگا کہ وہ فرد جرم داخل کیے جانے کی تاریخ سے 3 ماہ کے اندر اندر مقدمے کا فیصلہ سنائیں۔ نیوز ڈیسک سے کومودی پارک کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں فیصل خان۔
0: وزیراعظم نریندر مودی نے امتحانات کی اصلاحات کے لیے ٹیکنالوجی کے معروف ماہر نندن نیلکنی کی قیادت میں ایک اعلی اختیاراتی ٹاسک فورس کی تشکیل کا اعلان کیا ہے۔ ایک ویڈیو پیغام میں انہوں نے کہا کہ یہ ٹاسک فورس امتحانات کی اصلاحات پر غور کرے گی اور اس کی رپورٹ کی بنیاد پر جلد از جلد ممکنہ اقدام کیے جائیں گے، تاکہ آئندہ امتحانات کے اعتبار کو یقینی بنایا جا سکے۔ انہوں نے کہا کہ ملک کا امتحانات کا نظام قابل اعتبار، شفاف اور ٹیکنالوجی کو زیادہ سے زیادہ آگے بڑھانے والا ہونا چاہیے۔ یہ ٹاسک فورس سابق آئی بی ڈائریکٹر تپن ڈیکا، اسرو کے سابق چیئرمین ایس سومناتھ، آئی آئی ٹی چنئی کے ڈائریکٹر وی کاماکوٹی پر مشتمل ہوگی۔ ان کے علاوہ تعلیم کی سابق سیکرٹری انیتا کاروال اور لاجسٹکس کے ماہر امرت لال مینا بھی اس ٹاسک فورس کا حصہ ہوں گے۔ وزیر اعظم نے یہ بھی کہا کہ پارلیمنٹ میں حکومت امتحانات سے متعلق سخت قانونی شکوں والا ایک نیا بل پیش کرے گی۔ جناب مودی نے مقابلہ جاتی امتحانات کی دیانتداری اور لاکھوں طلبہ کے مستقبل کے تحفظ کے حکومت کے عزم کو بھی اجاگر کیا۔
2: ہم پارلیمنٹ کے اندر کٹھور قانونوں کے پراودھان کے ساتھ نیا قانون بنانے کی دشا میں بھی آگے بڑھ رہے ہیں، لیکن ہمیں بھوشیہ کے لیے سوچنا ہے۔ ہماری پریکشا پدھتی ٹرانسپیرنٹ ہو، ہماری پریکشا پدھتی میں سب سے زیادہ ٹیکنالوجی کا اپیوگ ہو، ان ساری باتوں کو دھیان میں رکھتے ہوئے وشو پرسدھ ٹیکنالوجی ایکسپرٹ شریمان نندن نیلکنی جی کے نیتتو میں ایک ہائی پاور ٹاسک فورس بنانے کا نرنے کیا ہے، जो एग्जामिनेशन रिफॉर्म की तरफ फोकस करेगा और जल्द से जल्द आने वाली परीक्षाओं की विश्वसनीयता को सुनिश्चित करने का काम इसके रिपोर्ट के आधार पर कर दिया जाएगा।
0: वजीर आजम नरेंद्र मोदी ने नौजवानों से जोर देकर कहा है कि वो भारत के सरहदी गांवों के साथ अपने राब्तों को मजबूत बनाएं। कल वीडियो कॉन्फ्रेंसिंग के वसीले से विकसित दरख्शा गांव पर प्रोग्राम के शुरका से खिताब करते हुए जनाब मोदी ने तरक्की याफ्ता गांवों को विकसित भारत की बुनियाद करार दिया। वजीर आजम ने मेरा युवा भारत माई भारत प्लेटफॉर्म के जरिए मुल्क की तामीर में नौजवानों के बढ़ते हुए रोल की सताइश की। उन्होंने कहा कि जब नौजवान समाज की निचली सतह पर हकायक से वाबस्ता होते हैं तो सबकी शमूलियत वाली तरक्की की जानिब भारत के सफर को मुस्तहकम बनाते हैं।
2: विकसित वाइब्रेंट विलेज की ये यात्रा सबको जोड़ने और सबसे जुड़ने का ही एक सशक्त माध्यम है और अब आप सभी की जिम्मेदारी और भी अधिक बढ़ गई है। आपकी ये यात्रा यूनिटी थ्रू पार्टिसिपेशन की यात्रा है। भारत का युवा जितना ज्यादा भारत के सीमावर्ती गांवों को जानेगा उतना ही वो भारत को सरलता से जानेगा, वो भारत के कोने कोने के साथ सरलता से जुड़ेगा और ये प्रयास नई मजबूती का कारण बनेंगे।
0: वजीर आजम ने विकसित दरख्शां गांव प्रोग्राम के बारे में कहा कि ये कदम नौजवानों को तहरीक देने के लिए उठाया गया है ताकि वो मुल्क के सरहदी गांवों का दौरा करें, उन्हें समझें और इस सिलसिले में सरगर्म हो। उन्होंने कहा कि इस प्रोग्राम में नौजवानों ने जबरदस्त जोश व खरोश जाहिर किया और तकरीबन 300,000 नौजवानों ने मुकाबलों में हिस्सा लिया, जिनमें 400 से ज्यादा नौजवानों को मुंतखब किया गया है।
2: विकसित गांव विकसित भारत की आधारशिला है। विकसित भारत के निर्माण की यात्रा लगातार चल रही है और इसमें आप सभी युवा साथियों की बड़ी भूमिका है। इसलिए जब देश का युवा जमीन से जुड़ता है तो वो विकसित भारत के विजन को और व्यापक बनाता है। ये युवा मन में देश के लिए जीने, देश के लिए कुछ करने के संकल्प को और मजबूती देता है।
0: ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। लोकसभा के स्पीकर ओम बिरला ने आज साबिक सदर जमहूरिया और भारत रत्न डॉक्टर APJ अब्दुल कलाम को उनकी बरसी पर खिराज अकीदत पेश किया। एक सोशल मीडिया पोस्ट में जनाब बिरला ने कहा कि डॉक्टर APJ अब्दुल कलाम एक दूरंदेश और रोशन ख्याल शख्सियत के मालिक थे, जिन्होंने भारत को एक तरक्की याफ्ता, खुद कफील और मजबूत भारत बनाने का ख्वाब देखा था। उन्होंने कहा कि मुल्क की टेक्नोलॉजी से मिसाइल तैयार करने तक और भारत के खलाई प्रोग्रामों को नई बुलंदियों तक ले जाने में डॉक्टर APJ अब्दुल कलाम की खिदमात को भारतीय साइंस की तारीख में सुनहरी हरूफ से लिखा गया है। कौम आज साबिक सदर जमहूरिया और नामवर साइंसदान डॉक्टर APJ अब्दुल कलाम को उनकी बरसी पर खिराज अकीदत पेश कर रही है। उन्होंने भारत के खलाई और मिसाइल के तरक्याती प्रोग्रामों में एक कलीदी रोल अदा किया था। डॉक्टर अब्दुल कलाम को भारत के मिसाइल मैन के तौर पर भी जाना जाता है। उनका 2015 में आज ही के दिन इंतकाल हुआ था। मरकजी वजीर दाखिला अमित शाह ने डॉक्टर कलाम को खिराज अकीदत पेश करते हुए एक सोशल मीडिया पोस्ट में वजीर दाखिला ने डॉक्टर APJ अब्दुल कलाम को भारत के खलाई और मिसाइल प्रोग्राम का मेमार बताया। लोकसभा के स्पीकर ओम बिरला ने आज सेंट्रल रिजर्व पुलिस फोर्स CRPF के यौम तासीस पर सभी फौजी एहलकारों, अफसरों और उनके कुनबों को मुबारकबाद दी है। एक सोशल मीडिया पोस्ट में जनाब बिरला ने कहा कि CRPF मुल्क को बाइख्तियार बनाने और उसकी सलामती में मुसलसल सरगर्म अमल है। अमेरिका और ईरान ने लगातार दूसरे दिन हमलों का सिलसिला रोके रखा, जिससे तकरीबन 2 हफ्ते से जारी फौजी कार्रवाई के बाद एक उबूरी जंगबंदी के बारे में ताजा मुदाकरात की उम्मीदें पैदा हुई हैं। अक्वामे मुत्तहिदा में अमरीकी सफीर माइक वॉल्ट्स ने कहा कि सदर ट्रंप सिफारती कोशिशों का मौका दे रहे हैं। उन्होंने कहा कि ओमान, ईरान और दीगर मुजाकरातकार हालिया हफ्तों में हर सतह पर बातचीत में सरगर्म रहे हैं। ईरानी फौज के एक तर्जुमान ने तस्दीक की है कि ईरान से खित्ते में जवाबी हमले रोक दिए हैं और जब से अमरीका ने अपनी कार्रवाई बंद की है पिछली 2 रातों से कोई हमला नहीं किया गया है। महकमा मौसमियात ने छत्तीसगढ़ और उड़ीसा के दूरदराज इलाकों में आज शदीद बारिश की पेशगोई की है। मशरकी उत्तर प्रदेश, गंगोत्री, मगरबी बंगाल, कोंकण, गोवा, वस्ती महाराष्ट्र और उत्तराखंड के दूरदराज इलाकों में भी आज शदीद से

0: Uttar Pradesh and Uttarakhand tomorrow. Similar weather conditions are likely to prevail over coastal Karnataka, Madhya Maharashtra, South Interior Karnataka and Vidarbha till tomorrow. The weather agency has also predicted heavy rainfall over coastal Andhra Pradesh, Rajasthan, Gujarat, Jharkhand, Kerala, Mahe, Konkan and Goa, Madhya Pradesh, North Interior Karnataka and Telangana till the 31st of this month. In Uttarakhand, heavy rainfall warning has been issued for isolated areas across several hilly regions, including Dehradun, Nainital and Bageshwar in the next 24 hours. The state government has advised Chardham pilgrims, tourists and residents to check weather updates before travelling. On to sports. Indian weightlifter Gyaneshwari Yadav clinched the silver medal in women's 53kg category at the Commonwealth Games in Glasgow today. Asian Championships bronze winner Gyaneshwari lifted 88kg in the snatch section and 111kg in clean and jerk for a total lift of 199kg. Vice President C.P. Radhakrishnan and Prime Minister Narendra Modi have congratulated Gyaneshwari Yadav on winning the silver medal. India's medal tally now stands at 5 with 1 gold, 3 silver and 1 bronze. In swimming, two-time Olympian Sajan Prakash qualified for the men's 200-meter butterfly final after finishing as the 6th fastest swimmer overall in the heats at the Commonwealth Games in Glasgow today. Prakash will now compete in 8-men final slated later tonight. At the 22nd Commonwealth Table Tennis Championships in New Delhi, top-seeded India began its campaign with commanding 3-0 victories in both men's and women's team events today. The Indian men's team defeated Zimbabwe in its Group A opener at the Thyagaraj Stadium. The Indian women also registered a 3-0 win over Maltese in their Group B opener without dropping a game. Vice President C.P. Radhakrishnan, Home Minister Amit Shah and Commerce and Industry Minister Piyush Goyal have congratulated Indian shooters Isha Singh and Manu Bhakar on their impressive performances in ISSF Shooting World Cup in Hangzhou, China today. Isha Singh grabbed the gold in the women's 25-meter pistol event. She upstaged Olympic medalist Manu Bhakar, who took the bronze to complete a double podium finish for India. Benchmark domestic equity indices rebounded today and entered 1% higher. We have a report.
1: The Sensex climbed 776 points to close at 76,836, while the Nifty rose 229 points to settle at 23,996. The broader market at the National Stock Exchange also gained in line with the frontline indices. In the forex market, the rupee appreciated by 67 paise to end at 95 rupees and 89 paise against the US dollar. With Ayushi's report, Gauradhavan Lal for News.
0: Indian astronomers, along with their international collaborators, have reported the rare discovery of a blue straggler star, or BSS, caught in the act of formation. This has provided direct evidence of how such stars are created. BSS are a peculiar class of stars found in star clusters that appear hotter, brighter and more massive than their peers. And now, before we end the bulletin, the headlines once again. Public Examinations Amendment Bill introduced in Lok Sabha proposing stricter action in paper leak cases. Both Houses of Parliament witnessed repeated adjournments amid ruckus by the opposition on alleged police action during protests over NEET issue. UP government sets up 4-member SIT under IGP to investigate alleged Ram Temple Trust donation embezzlement. Supreme Court directs to include forensic auditor in team. New Delhi summons Ukrainian ambassador lodging strong protest over death of an Indian national in vessel attack. Deep depression over northwest Bay of Bengal triggers widespread torrential rainfall across Odisha. Orange alert for heavy rainfall issued across North India. And in Commonwealth Games, weightlifter Gyaneshwari Yadav clinches silver in women's 53kg category. That's all in the news at 9. Good night.
2: आदाब, ये आकाशवाणी है. जमीर रजवी से खबरें सुनिए. सबसे पहले इस वक्त की सुर्खियां. अवामी इम्तिहानात का तर्मीमी बिल लोकसभा में पेश किया गया है. इस बिल में पेपर लीक मामलात में सख्त तरीन कार्रवाई करने की तजवीज है. पार्लियामेंट के दोनों ऐवानों की कार्रवाई, नीट मामले पर एहतजाज के दौरान मुबैना पुलिस कार्रवाई पर अपोजिशन के शोर शराबे के दरमियान बार बार मुलतवी की गई. उत्तर प्रदेश सरकार ने राम मंदिर ट्रस्ट अतियात की मुबैना चोरी की तहकीकात के लिए IGP की क्यादत में एक 4 रुकनी SIT तश्कील दी है. سپریم کورٹ نے ٹیم میں ایک فورینسک آڈیٹر کو شامل کرنے کی بھی ہدایت دی ہے. بھارت نے یوکرین کے سفیر کو طلب کیا اور بحری جہاز پر حملے میں ایک بھارتی شہری کی موت پر سخت احتجاج درج کیا. شمال مغربی خلیج بنگال پر گہرے دباؤ کے باعث اوڈیشہ میں بڑے پیمانے پر موسلادھار بارش ہو رہی ہے. شمالی بھارت میں شدید بارش کا اورنج الرٹ جاری کیا گیا ہے. اور دولت مشترکہ گیمز میں ویٹ لفٹر گیانیشوری یادو نے خواتین کے 53 کلو گرام کے زمرے میں چاندی کا تمغہ جیتا ہے. اب خبریں تفصیل سے. پارلیمنٹ کے دو نوجوانوں کی کارروائی, نیٹ معاملے پر طالب علموں کے احتجاج کے دوران مبینہ پولیس کارروائی سے متعلق اپوزیشن پارٹیوں کے شور شرابے کے بعد دن بھر کے لیے ملتوی کر دی گئی. لوک سبھا میں آج عوامی امتحانات غیر قانونی طور طریقوں کی روک تھام کا ترمیمی بل 2026 پیش کیا گیا. یہ بل عوامی امتحانات غیر قانونی طور طریقوں کی روک تھام کے قانون 2024 میں ترمیم کرنے کے لیے ہے. عملے, عوامی شکایات اور پینشن کے وزیر مملکت ڈاکٹر جیتندر سنگھ نے ایوان میں یہ بل پیش کیا. پارلیمانی امور کے وزیر کرن ریجیجو نے اراکین پر زور دیا کہ وہ بل پر بحث ہونے دیں. انہوں نے کہا کہ اس بل پر بحث کے لیے 6 گھنٹے وقف کیے گئے ہیں اور 91 ترمیمات موصول ہوئی ہیں.
3: میں آپ کا دھنیہ واد دینا چاہتا ہوں کہ اس کا مہتوپورن بل پر آپ نے پریاپت سمے دیا اور اس میں زیادہ امینڈمنٹ کا نوٹس بھی آئے ہیں. اس کا مطلب کئی سدسیہ اس مہتوپورن بل پہ اپنا مت رکھنا چاہتے ہیں. آپ نے آشواسن بھی دیا کہ پریاپت سمے دیں گے, تو پھر یہاں چرچا کو روکنے کے لیے یہ نعرے بازی کیوں کر رہے ہیں؟ یہ تو یوواؤں کا پورا اس پر نظر ہے. میں کانگریس پارٹی کو پھر سے ریکویسٹ کرتا ہوں, اپنے ساتھیوں کو سمجھائے اور بل پر ہم چرچا شروع کریں.
2: چونکہ شور شرابہ جاری رہا اس لیے پریسائڈنگ افسر نے ایوان کی کارروائی کل صبح 11 بجے تک کے لیے ملتوی کر دی. اس سے قبل اسپیکر اوم برلا نے کہا کہ عوامی امتحانات غیر قانونی طور طریقوں کی روک تھام کا ترمیمی بل 2026 ایک اہم قانون ہے جو ملک کے کروڑوں نوجوانوں کے مستقبل, جفا کشی اور امیدوں سے وابستہ ہے.
3: لوک پریکشا انوچت سادھارن نوارن سنشودھن ودھیک 2026 ہمارے دیش کے کروڑوں یوواؤں کے بھوشیہ, ان کی محنت اور ان کی آکانکھاؤں سے جڑا اتیادھک مہتوپورن ودھیک ہے. یہ ودھیک پیپر لیک جیسے اپرادھوں پر پربھاوی انکوش لگانے, دوشیوں کے ورودھ کٹور دنڈ پراودھان کر دیش کے کروڑوں یوواؤں کے ہتوں کی رکشا اور اس دشا میں ایک مہتوپورن ودھیک ہے. سبھی مانیہ سدسیوں سے آگرہ ہے اس ودھیک پر چرچا ہونی چاہیے.
2: اس دوران راجیہ سبھا کی کارروائی بھی اسی معاملے پر کل صبح 11 بجے تک کے لیے ملتوی کر دی گئی. اس سے قبل جب ایوان کی کارروائی دوسری مرتبہ ملتوی کیے جانے کے بعد دوپہر 2 بجے دوبارہ شروع ہوئی تو امور داخلہ کے وزیر مملکت نے قومی تعظیم کی بے حرمتی کی روک تھام کا ترمیمی بل 2026 پہ بحث کے لیے پیش کیا. اس بل کا مقصد قومی تعظیم کی بے حرمتی کی روک تھام کے قانون 1971 میں مزید ترمیم کرنا ہے. مجویدہ قانون وندے ماتنم کو قومی ترانے جن گن من جیسا ہی قانونی تحفظ فراہم کرنا چاہتا ہے. پیش ہے ایک رپورٹ.
4: مانسون اجلاس کے دوسرے ہفتے کے پہلے روز لوک سبھا اور راجیہ سبھا کی کارروائی بار بار ملتوی کی گئی کیونکہ اپوزیشن کے اراکین نیٹ معاملے پر احتجاج کے دوران طالب علموں کے خلاف درج کی گئی ایف آئی آر کو واپس لینے کا مطالبہ کر رہے تھے. لوک سبھا کی کارروائی 4 بار ملتوی کی گئی جبکہ راجیہ سبھا کی کارروائی 5 بار ملتوی کی گئی. اپوزیشن کے شور شرابے کے مابین عوامی امتحانات غیر قانونی طور طریقوں کی روک تھام کا ترمیمی بل 2026 آج لوک سبھا میں پیش کیا گیا. یہ بل عوامی امتحانات غیر قانونی طور طریقوں کی روک تھام کے قانون 2024 میں ترمیم کرنے کے لیے پیش کیا گیا ہے. اس قانون کا مقصد ایک جامع قانونی لائحہ عمل قائم کرنے کے ساتھ ساتھ طالب علموں کے مستقبل کو تحفظ فراہم کر کے امتحان کے نظام میں شفافیت, ایمانداری اور اس کے وقار کو مستحکم کرنا ہے. اس میں بہت سی اہم شقیں ہیں جن میں 10 سال تک کی سزا, 10 کروڑ روپے تک کا جرمانہ اور قصوروار ٹھہرائے گئے مجرموں کی املاک کو ضبط کرنے سمیت سخت گنجائشیں شامل ہیں. چیئر اور حکومت کی بار بار اپیل کیے جانے کے باوجود اپوزیشن کے اراکین دونوں ایوانوں میں شور شرابہ کرتے رہے. چونکہ شور شرابہ اور مخالفت کا سلسلہ جاری رہا اس لیے لوک سبھا اور راجیہ سبھا کی کارروائی دن بھر کے لیے ملتوی کر دی گئی. اب پارلیمنٹ کے دونوں ایوانوں کی کارروائی کل یعنی منگل کے روز دوبارہ شروع ہوگی. آکاشوانی نیوز دلی سے انوپم مشرا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں اصغر علی.
2: उत्तर प्रदेश सरकार ने आज सुप्रीम कोर्ट को बताया कि अयोध्या में राम मंदिर ट्रस्ट में मौसूल होने वाले अतियात की मुबैना चोरी की जांच के लिए लखनऊ रेंज के इंस्पेक्टर जनरल ऑफ पुलिस किरण एस की सरबराही में एक 4 रुकनी खसूसी तहकीकती टीम SIT तश्कील दी गई है। इस टीम में DIG ओहदे के एक अफसर, एक पुलिस सीनियर सुपरिंटेंडेंट और एक एडिशनल SP शामिल होंगे। अदालत आलिया ने रियासती सरकार से कहा है कि वो SIT के 5वें रुकन के तौर पर फॉरेंसिक एक ऑडिटर को भी शामिल करे जो 2 हफ्ते के अंदर अंदर अपनी पहली रिपोर्ट पेश करेंगे। अदालत की बेंच उन बहुत सी उजरदारियों पर समाप्त कर रही थी जिनमें मंदिर ट्रस्ट के अतियात की चोरी और ऑडिट के इल्जाम के मामले में CBI के जरिए जांच की दरखास्त की गई है। इस दौरान आज उत्तर प्रदेश में खसूसी अदालत ने राम मंदिर अतियात की चोरी के मुबैना मामले में तमाम 8 मुलजिमीन की अदालती तहवील में 14 दिन की तौसीह कर दी है। वजारत खारजा ने एक तजारती जहाज MV ओमोरफी पर हमले के बाद आज भारत में यूक्रेन के सफीर डॉक्टर ओलेग्जेंडर पोलिशकुक को तलब किया। इस हमले में एक भारतीय शहरी हलाक हो गया है। इस वाकये पर उन्हें अपनी शदीद तशवीश से आगाह करते हुए वजारत ने सख्त अल्फाज में तजारती जहाजों पर इस तरह के हमलों की मजम्मत की है। वजारत ने बहरी जहाज रानी के तहफ्फुज, जहाज रानी की आजादी और बैनुल अक्वामी तजारत पर इन हमलों के मनफी असरात को उजागर किया। वजारत खारजा ने एक बयान में कहा कि सफीर से दरख्वास्त की गई है कि वह यूक्रेन के हुकाम को तजारती जहाजों को निशाना बनाने पर भारत की शदीद तशवीश से आगाह करें। वजारत ने यादा किया कि इस तरह की कार्रवाइयों से बेगुनाह शहरी जहाजरानों की जिंदगियां खतरों में पड़ जाती हैं। इस तरह की कार्रवाइयां नाकाबिल कबूल हैं और इनसे बचना चाहिए। सऊदी अरब ने आज कहा कि उसने इराक में ईरान की हिमायत याफ्ता मिलिशिया की जानिब से दागे गए ड्रोन्स मार गिराए हैं। सोशल मीडिया पर सऊदी वजारत दिफा का बयान आज ऐसे वक्त पोस्ट किया गया जब अमरीका और ईरान ने हफ्तों की कशीदगी के बाद गुज़िश्ता हफ्ते के आखिर में एक दूसरे पर हमले रोक दिए हैं। बयान में मजीद कहा गया कि इन ड्रोन्स में मशरिकी सऊदी अरब और राजधानी रियाद में पेट्रोलियम मराकज को निशाना बनाया। खारजा सेक्रेटरी विक्रम मिश्री ने चीन के अपने दौरे का आगाज आज CPC बैनुल अक्वामी महकमे के नायब वजीर सन हयान के हमरा मीटिंग के साथ किया। उन्होंने लीडर सतह की रहनुमाई, तरजीही मामलात और वसीतर सियासी, अवाम से अवाम, तालीमी और थिंक टैंक तबादलों के जरिए बाहमी ताल्लुकात को बेहतर करने के तौर तरीकों पर तबादला ख्याल किया। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत और चीन के दरमियान नथुला पास के जरिए सरहदी तिजारत अगले महीने की 1 तारीख से दोबारा शुरू हो जाएगी। ये तिजारत COVID-19 वबा के बाद साल 2020 से मुअत्तल थी। तिजारत दोबारा शुरू होने की तकरीब में तवक्को है कि दोनों मुल्कों के हुकाम शिरकत करेंगे। तवक्को है कि तिजारत के दोबारा शुरू होने से सरहद पार की तिजारत को फरोग मिलेगा जिससे इंदराज शुदा ताजिरों, ट्रांसपोर्ट ऑपरेटर्स और मुंसलिक कारोबारियों को फायदा पहुंचेगा। ओडिशा शदीद मानसून से दोचार है क्योंकि बुहरे बंगाल पर बने गहरे दबाव की वजह से रियासत भर में मूसलाधार बारिश हो रही है। ओडिशा के कई जिलों से ताजा सैलाब, पानी भर जाने, फसलों के नुकसान और बुनियादी ढांचे के नुकसान की खबर है। रियासती हुकूमत ने तैयारी और आफात से निमटने के इकदाम को मुस्तहकम करते हुए जिला इंतजामिया को सूरत हाल से निमटने के लिए 24 घंटे अलर्ट पर रखा है। तफसील हमारे नामानिगार से।
4: बहिरे बंगाल पर बने गहरे दबाव की वजह से उड़ीसा भर में मूसलाधार बारिश हो रही है। ताजा सैलाब आ रहे हैं जिससे मुख्तलिफ जिले शदीद तौर पर मुतासिर हैं। भारतीय महकमे मौसमियात ने इस महीने की 30 तारीख तक रियासत के मयूरभंज, क्योंझार, बालासोर, भद्रक, जयपुर, देवगढ़, अंजुल, ढेनकनाल, सुवर्णापुर, बौद्ध, नौपारा और बलांगीर में शदीद बारिश का इम्कान जाहिर किया है। भद्रक जिले की 7 ग्राम पंचायतों में सैलाब जैसी सूरत हाल बरकरार है जबकि सुवर्णापुर जिले से फसलों के बड़े पैमाने पर नुकसान की खबर है। रियासत के महसूल और कुदरती आफात से निमटने के वजीर सुरेश पुजारी ने आला सतह मीटिंग की सदारत करते हुए सभी जिला इंतजामिया को हाई अलर्ट के दौरान 24 घंटे चौकसी बरतने और राहत और बचाव के फौरी इकदाम को यकीनी बनाने की हिदायत दी है। उड़ीसा से प्रकाश दास की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं असगर अली।
2: इस दौरान भारतीय महकमे मौसमियात ने ओडिशा, छत्तीसगढ़, हरियाणा, पंजाब, चंडीगढ़, हिमाचल प्रदेश, उत्तर प्रदेश, उत्तराखंड और दिल्ली में कल शदीद बारिश से मुतालिक ऑरेंज अलर्ट जारी किया है। महकमे मौसमियात ने साहिली कर्नाटक, वस्ती महाराष्ट्र, जुनूबी अंदरूनी कर्नाटक और विदर्भ में भी कल इसी तरह के मौसमी हालात रहने की पेशगोई की है। उत्तराखंड हुकूमत ने अपने सभी जिलों की इंतजामिया को अलर्ट पर रहने की हिदायत दी है। उत्तराखंड हुकूमत ने चारधाम यात्रियों, सयाहों और रिहायशियों को सफर से पहले मौसम से मुतालिक अपडेट हासिल करने का मशवरा दिया है। इधर आसाम में सैलाब की